0: what do you do to help others feel they belong here?
1: म आफू जस्तै स्वभाव भएका साथीहरूसँग रमाउँछु र सायद जसरी मैले उनीहरूसँग हुँदा आफैसँग भएको अनुभूति गर्छु उनीहरूले पनि सायद त्यही अनुभूति गर्छन् होला सँगैको कम्पनी नै त्यो अनुभूति हो आई लभ स्पेन्डिङ टाइम विथ फ्रेन्ड्स हु थिङ्क लाइक मी व्हेन आई एम विथ देम आई फिल कम्प्लिटली माइसेल्फ एन्ड आई होप दे फिल द सेम वे Just being together makes us feel like we belong.